0: السلام علیکم لودی کے میگا ہرٹس دیوی ہی ایف ایم میگڈی گاڈو سمون گیندا وا ایم ای ہا ای ہن تے نوارو فاویر واگوت کولکنگ ادمون دیوی ہی ایف ایم کوری گیندا ای ہن تری گہو مسز لاگ مولین آ شو یکا ایکی گ میگڈی گ می بدل کولی الگن فہیدا ای ہن تری گہو می شو ایکی ای ہن ترین ریکویسٹ کولا لوت ہیمنال دیگین دیوی ہی ایف ایم الگن می کوری گیندا شو شو گ باویر ویلو من نونی میگڈی گ لوین ہیمنال ما می جہنی پی ایس ایم ای ا می در کو میسج کولن پی ایس ایم ای ائیں ڈی ایف ایم 91 می پیج میسج کولیما ए हुंतरिना गुलाला ए हुंतरिन रिक्वेस्ट कोल्ला लवते हिमनाल दिगे अलगुमे शो कुरिय गेंदानी शो मेदुवे समा एगार गडी तिरीहा हमे कुरिय गेंदारु एगार जेहमा हमे ए हुंतेने फुर्सत वन्नाने शो ग बावेरि वेलुमा शो ग फेशमा ग फुरतमा दिवे हि अमिल राव गे लवे हिमनाल देन दिवे अमिल राव गे लवे कमी हिमनाल दे लवे की स्काई रॉक बैंड के वारे ग मिलावा
1: दिवे एफएम के कुम्मे गडीरे के फेशमस दिवे अमिल रागे के लवे कुम्मे

0: لا بدو خاص كورانا نعم
1: خاصة ميدو كورا هي تنهي بسينكا
0: نعم
1: دين عاشي ده كولا ما دو دين بولا غواك دكا نهي من سبايس فاروانا تا ابي آئي چتين
0: ओह दक्का मारे मिमिस दक्का मारे मिमिस बाला नहीं हम कोमे में गेस ओपिनियन निन्ना ने दो
1: निन्ना ने एंगुना से ओपिनियन निन्ना
0: आ ना ना ना हम लावा गेनिस्ते ना इंगे वारा बड़े शुक्रिया